0: ओके जी, तो डी स्किन का फेस वॉश अब मार्केट में अवेलेबल हो चुका है, आप कहीं से भी जाकर परचेज कर सकते हैं। बहुत ही प्रीमियम क्वालिटी के प्रोडक्ट्स हैं, आप ट्राई करके देखिएगा, आपको मजे आ जाएंगे जी। ऐसा फील होगा कि आप कोई बहुत ही महंगा सा प्रोडक्ट इस्तेमाल करें, लेकिन ये मुनासिब सी कीमतों में आपको मिल रहा है। तो लास्ट में ट्राई करके देखिए, और इसी के साथ साथ आपका जो कॉलिंग वाला सेगमेंट है वो जरा हम स्टार्ट करते हैं। कॉलिंग सेगमेंट में आप लोग हमें जो है ना वो ज्वाइन करते रहेंगे, और इसके अलावा हम ज्यादा से ज्यादा कॉल्स भी करेंगे। और इसके अलावा आप भी कॉल करना चाहते हैं तो कॉलिंग नंबर है 0333221322N88। सो फर्स्ट कॉलर की जाने बातें देखें कौन हमारे साथ मौजूद है। हेलो, अस्सलाम वालेकुम। अलीजा, माशाल्लाह पहली कॉल है जो अलीजा जी लगी हुई है, सो लकी। माशाल्लाह माशाल्लाह, सुठी गाल है। मतलब शुरुआती छोकरी जी कॉल सी, मतलब लगे तो तेला इन छोकरी जो कॉल ही हुई। ओके अलीजा, बुधायो छाला ताने खुश आयो।
1: जी जी अल्हम्दुलिल्लाह, मां की कया तवा बुधायो, ठीक है
0: सुगरा। अल्हम्दुलिल्लाह ठीक है। प्रोग्राम बुधो पिया?
1: जी जी रोजाना बुधना आयो।
0: टॉपिक थी अलीजा छा चवंदी?
1: टॉपिक तो कुछ नहीं चवामा।
0: जो भला
1: खबर ना दिमाग में कौन घुसी है गल।
0: चलो मुके यो बुधायो तो तमा केड़ो प्रोडक्ट लगायो पया?
1: अन्या कौन लगायो सुगरा?
0: तो मेरे पास में अन्या कौन अवेलेबल थे आन, या तमा वठन कौन वया आयो?
1: अवेलेबल थी वे आंदा उनका पाव वही ना या छो तो गर्मी ज्यादा
0: है। चलो चलो ठीक है, बेओ बुधायो बेओ छा चवंदा?
1: जो जके भी छोकरी बुदन पे हुन उनके सलाम निदा बुदेती मुसा गड शो।
0: जी जी
1: गानो बुधरायो।
0: केड़ो
1: केड़ो निदा केड़ो बुधराय गानो?
0: निदा के रे सुवाई बुधाय गानो केड़ो बुधंदी?
1: निदा भजी रही कमरे में
0: शर्मीली या कुछ ज्यादा ये ना
1: कोई भी
0: सुना। चलो चलो ठीक है, थैंक यू सो मच अलीजा, तुम प्रोग्राम में कॉल कई लाइस सुठो लगन अलीजा संगाल है। ओके सो तमाम भी कॉल करे सगो दा, कॉलिंग नंबर आ है 0333213228। नेक्स्ट कॉल है, दिसु केरा से सगर मौजूद आए। हेलो जी, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम बाजी।
0: केड़ो भाषा से गडा?
2: आरो आयाज अली भट्टो।
0: आयाज अली भट्टो किथा कॉल किया?
2: लाड़काणी का।
0: लाड़काणी का आयाज दा खुश आयो?
2: हेलो बेटा, आता कुछ लगा तो आदि केरा
0: मजे में प्रोग्राम दो पे आयाज भा।
2: हां तेरे को दादी ये ब्यूटी क्रीम।
0: हां केड़ी ब्यूटी क्रीम ता लगायो?
2: रोज बदलना हूं बाजी चौका रहा।
0: वाह वाह वाह वाह, केड़ी क्रीम हणी डिठी तव?
2: डीएस ब्यूटी क्रीम बाजी।
0: डीएस? ओके ओके, डीएस ना वैसे डी स्किन नालो तस।
2: हां आज नालो तव बना तो बता को।
0: ये न त ता दुकान वनो मानो के जो डी स्किन जो त हु ता के डी डी
2: एस ये जो आला का घर इस्तेमाल करता हूं ये करता हूं ता।
0: डॉक्टर माई जो फोटो तस न
2: बाकी का देखो आसा।
0: जी जी
2: मुक्ता आची जो गाना तो बुधा
0: था। जी जी बिल्कुल बुधायो था। केन दोस्तन की याद कंदा?
2: मोहम्मद हसन भट्टो। अच्छा भट्टो से जी की मांगी?
0: जी जी
2: ओके
0: थैंक यू सो मच अयाज भा, तांचो मोहब्बतों तां प्रोग्राम में कॉल कई। ओके जी कॉलिंग नंबर 0333213228। आप सुन रहे हैं जी व्हाइट एश एंड डी स्किन ब्यूटी शो, स्पॉन्सर्ड किया जा रहा है व्हाइट एश ब्यूटी प्रोडक्ट्स एंड डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से। नेक्स्ट कॉलर देखते हैं कौन कॉलर हमारे साथ मौजूद है। हेलो जी, अस्सलाम वालेकुम।
3: वालेकुम सलाम बाजी सिदरा, छा आला?
0: अल्हम्दुलिल्लाह, केरा से सगड़ा?
3: बाजी सिदरा ता जे सारा पदंदर हाफे सामल अहमद भेलो मोरो खा।
0: वाह वाह वाह वाह, मोरो वाला लिसनर माशाल्लाह एला एक्टिव आए ने ये ना।
3: जी जी बाजी सिदरा ता जे रोज प्रोग्राम बदना आयो, ता जे प्रोग्राम डाडो भालो हलंदो आए।
0: नालो तो बदायो मुझे प्रोग्राम जो जेको डेली बदना आयो
3: व्हाइट एच
0: साबित करे छो मुझा वाकई रेगुलर लिसनर आयो, तां डेली प्रोग्राम बुधंदा आयो। अज जो प्रोग्राम बुधो था त सवाल ते तमा जो केड़ो जवाब आ?
3: बाजी सवाल जो जवाब अस कोन तो अचे।
0: चलो मुखे बुधाय त कोई प्रोडक्ट लगाय त जकी बुधाया थी
3: व्हाइट एच जी लवली क्रीम बस अज घुराए दिनी आ।
0: जी
3: बस अचे तो बस अज खाती बस लगाए शुरू करदा सी वरी ता के बुधाइंदा सी जी।
0: चलो चलो ठीक आ, बुधाय जो केड़न दोसन के याद कंदा?
3: हाफिज लक्ष्मी रमन डेलो शेर मेरा मत डेलो मोहम्मद तार लंडा से कलाम बुधराय जे मुमताज मौलाई जो।
0: चलो मुमताज मौलाई हलाइंदा सी तवा जे लाए।
3: त سلام کو تو ہلائے جو یو انتظار وا موت برابر ہے کہ یار تو ہی دے سلام
0: ٹھیک ہے ٹھیک ہے ٹھیک ہے تھینک یو سو مچ پیارا بھا پروگرام میں کال کئی تاں جو محبت ہوائیں تاں شوق سان پروگرام بدنایو جن جو نالو ائے وائٹ ایشن ٹی اسکن بیوٹی شو اچھا مو چنچر تھی کال نہ ورتی ہوئی نہ شاید چنچر تے نہ ورتی کھمسے تے بھی نہ ورتی ہوئی سو اج تو وٹھنی ہوئی نا مکھے کٹکی تھوڑی کھانی سمجھو تا نہیں سو مطلب یہ تو گالوں لازمی وٹھنی ہوں سو کالنگ نمبر ہے 0332132288 نیکسٹ کال دسوں تھا کہ اساں سا کالر موجود ہے ہیلو وعلیکم السلام دعا ہاں جی ہاں دسو ماں دعا کے سنانے ونا دی ہے نا دعا چالا خوش آیو الحمد للہ طبیعت میں بھلا مزو نہ ہے آج صفا انرجی ڈاؤن لگی پئی تھی ہاں رسما سمجھی ہوئی ہس اچھا دعا بدھاؤ پروگرام بدھو پیا
4: ہاں بالکل
0: اچھا ٹاپک دی دعا چا چوندی
4: یہ واتن دی کتے سوچ سوچ پیو نو
0: یہ جو
4: ہاں لائک تو وہ اپ جان سوچ
0: ہاں ہاں اللہ یہ تو غلط ہے نا چلو یہ بدھائیو تو تاں کیڑو پروڈکٹ استعمال کیو آ
4: بیوٹی کریم وائٹ ایج
0: وائٹ ایج بیوٹی کریم ہنو پیا رزلٹ ملیو دعا کے ہاں بالکل
4: چلو
0: چلو مانن کے چھا چوندا
4: ہنن ہنن بابا ہنن
0: ہنو بابا ہنو وائٹ ایج بیوٹی کریم ہنو یہ نا چلو بیو چھا چوندی دعا اج دشمنن کے سلام نہ ڈیندی شاہ تب ڈاؤن ہے نہ لائے دشمنن کے
4: سلام چلے نا سبن
0: کے سلام اوکے اوکے تھینک یو سو مچ تھینک یو دعا جی
4: ہاں کمنٹ کر لکھن تو سان دے پروگرام کرے مس کنٹینیو نا
0: قسم تھی قسم تھی آئی لی سیا پوت چلو دعا جے دشمنن کے بھی اساں ویلکم چو تھا یہ نا اوکے تھینک یو سو مچ دعا تاں پروگرام میں کال کئی ائی تماں جی طبیعت ٹھیک تھی ویندی جلدی ٹھیک ا موسم جو بھی تھوڑو ایشو تھی سکے تو تاں برف گھنی کھادی ہوندی لگے اجا کچھ یہ بھی تھیندو ا تا اساں کے جکو نا कड़ी कड़ी थोड़ी पांची तबीयत भी समझ में नहीं आता यो थी छा वयो आए ओके सो तमाम भी हां बिल्कुल तमाम जो कॉल्स अचन थियो और कॉलिंग नंबर आ है 0332132288 जल्दी जल्दी कॉल कयो अच्छा मैं जरा खो गई थी आगे कमेंट्स की जानिब ओके सो ये कॉल हम देखते हैं कौन हमारे साथ मौजूद है हेलो जी ہیلو اتنا بھائی سناٹا کیوں ہے اوکے سو نیکسٹ کال نیکسٹ کالر دیکھتے کون ہے ہیلو جی
5: السلام علیکم
0: وعلیکم السلام
5: احمد انصاری
0: اے انصاری
5: جی جی
0: اچھا مطلب مجھے کنن تھوڑو پروسیس کیو بدھی ماں صحیح بدھاندی یا نہیں جواب ڈے میں
5: پکچر موکلن جا
0: ہاں پکچر کتھے موکلینو اچھا یو بھی ٹھیک ہے اساں اگے علی سسٹم کرنا سی تے تاں پانا فوٹوز بھی اساں کے موکلے سکو تا
5: اساں بالکل کرنا سی اپلوڈ کرنا سی
0: چلو تاں کیڑو پروڈکٹ لگایو پیا اے منصاری
5: یو فلاں ماں نہ بتائیں مارے رزلٹ تے اساں کتھے دی
0: چلو چلو زبردست ہے تاں جو فل فارم شاہ اے منصاری جو
5: علی مرتضی
0: علی مرتضی تاں نالو الائی خوبصورت ہے ماشاءاللہ
5: Thank you.
0: Okay, so بیو چھا چوندا
5: بیو کو جب گون چانس تام جو دیکھو نا سانگ چل کھائی آو بس وہ پلے
0: کیڑو گانو بدائی سڈیو تے ہلایوں تا
5: ہا आतिफ असलम तेरे बिन में कैसे जिया।
0: चलो ठीक है बियो, कंहिं सलाम ॾींदा या बस टाटा गुड बाय।
5: सलाम सलाम जी कोन सभिनी मुनाफ़िकनि खे।
0: अईली तव्हां बि दुआ वारी कार कई
5: आहे।
0: चलो ठीकु आहे अली मुर्तज़ा, बहुत शुक्रिया तव्हां कॉल कई, माशाल्लाह। ऐं तव्हांजी कॉल लॻी पई वई, इहो इनखे लक चइबो अथव। ओके सो नेक्स्ट कॉल वठूं था, कॉलिंग नंबर आहे 0333213228। हैलो जी, अस्सलाम वालेकुम। अईली ॾिस ॾिस ॾिस दरअसल कॉलियूं डेली वठूं था त हाणे थोरो थोरो माण्हुनि खे सुञाणे वई आहियां। सो मां सुञाणो त कंहिंजी कॉल आई पर भॼी वई। चलो ठीकु आहे ओके सो हिते टाइम बि थियो आहे त असां शॉर्ट कमर्शियल ब्रेक जी तरफ़ हलूं था, उनखां पोइ जल्दी वापसी तव्हां ॾे मोटींदासीं। तव्हां काॾे न वञिजो, इते वेठा हुजो, मां ओ हीअं वञी ओ हीअं मोटावां थी। सो स्टे ट्यून्ड, स्टे कनेक्टेड एंड कीप लिसनिंग वाइटेश एंड डी स्किन ब्यूटी शो, स्पॉन्सर्ड बाय वाइटेश ब्यूटी प्रोडक्ट्स एंड डी स्किन ब्यूटी प्रोडक्ट्स। हणो ऐं

0: بسم اللہ الرحمن الرحیم. السلام علیکم دوستو. پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہ جو پنجو میزبان حاکم علی جسکانی. سامن جیو خوش تو جہان خوش, جیو آہے تو جہان واہے, صحت آہے تو سب کچھ آہی. پروگرام صحت جی گال میں اسان جے سٹوڈیو میں موجود ہوں آئین سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب, جے کی مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانیوں آہن, محبتوں آہن, جو پنجو قیمتی وقت کڑی کرے اسان جے اسٹوڈیو میں اچن تھا. تو اسان جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 0301-91-8051 0301-91-8051 اسان جو لائیو کال جو نمبر آہے. تو اسان جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. میں بدائی ہلوں تو ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر آہن. کدیں بھی اواں کے مایوس نہ تھینو, کا بھی بیماری لا علاج نہ, شفا دین والی ذات اللہ تعالیٰ جی آہے, علاج ڈاکٹر کندو. اگر اواں کے پتے میں پتھری آ, گردے جی پتھری آ, مسانے جی پتھری آ, پائلس آہن, نک جی ہڈی ودھیل ہے, گلے جا گدود ودھیل آہن, انہن سبنی بیمارن جو بغیر آپریشن جے, یعنی آپریشن ناہے کرائنو, بغیر آپریشن جے کامیاب علاج کیو ونیے تھو. ان کا علاوہ کیڑو بھی پرانو اواں کے سندھن جو سور آ, جوڑن جو سور آہے, کنرگ جو سور آہے, ان سبنی بیمارن جو کامیاب علاج کیا وجے تو. جگر جی بیماری آئی, ہیپاٹائٹس بی آ, ہیپاٹائٹس سی آئی, جن بارن جو قد ننڈو آ, قد نتھو ودے پیو, یا جن جو مردن یا عورتن جو موٹاپو تھی ویو آئی, ان سبنی بیمارن جو کامیاب علاج کیا ویندو آئی. تو اسانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 ڈاکٹر صاحب کی اساں خوش آمدید چون تھا پنجے پروگرام میں, محفل میں, محبت میں, جو پنجو قیمتی وقت کڑی کرے اسان جے اسٹوڈیو میں آیا آہن. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام سائیں.
0: ڈاکٹر صاحب ٹھیک ہو تے بھی ٹھیک ہے
1: جی سائیں, اللہ تعالی جا احسان.
0: ڈاکٹر صاحب اواں کڑے کڑے دین تے وے ہو تھا کلینک تے, ان کان علاوہ کڑے بیمارن جو علاج کندا آیو, اج کڑے موضوع بہ جان دیندا؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہرا تو سب تعریف ہوں رب پاک چھو جے کو اساں کے جارے تو, خارائے تو, روزی دے تو, خوشی دے تو, سبنی زمین آسمانی آفتن خاں محفوظ رکھے تو. اساں پروگرام صحت جی گال جے کو روزانہ بر وقت ٹائم تے نشر تھیندو ہے, اساں کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا 6 ڈیاں جمعہ چھنچر آچر سومر انگارے جو ڈی اساں کلینک آف ہوندی ہے, یعنی کلینک بند ہوندی ہے. اربا خمیس یعنی 6 ڈیں ہفتے جو اساں جی کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ودھن پوٹرا پیٹرول پمپ کے ساموں کوچڑی روڈ تے موجود ہوندی ہے. صبح جو ٹائمنگ کے حوالے سے صبح جو 10 بجے کا شام جو 5 بجے تین. ان کے علاوہ اواں کے خبر ہے تو جے روزمرہ جا جے مسائل ہوندا ہیں یا جے بیماری کے حوالے سے سندھی ڈس ہوں وہ بھی اواں کے پروگرام کی توسط سے ایسا پہنچائی ہوں, یا جے ننڈی یا وڈی بیماری ہوں ان اویئرنیس ہی جو ہے سو ان پروگرام کی شناخت ہے. اڑے طریقے سے کہڑی بھی بیماری ہے, چاہے پرانو نزلو زکام ہے, دم ہے, جوڑن کی بیماری ہے, یا سندن جو سور ہے, یا کنرگ جو سور ہے, جگر جی جے بھی بیماریوں ہیں, ہیپاٹائٹس اے بی سی جے بھی بیماریوں ہیں, ان کے علاوہ جو ہے سو گردے کی جی پتھری ہے یا پتے کی جی پتھری کے جی حوالے سے بغیر آپریشن کے جی کامیاب علاج جرمن ہومیوپیتھک کلینک تے کیا ویندو ہے, بواسیر جو کامیاب علاج. اڑے طریقے سے جے کہ موضوعات کے حوالے سے گال کیوں تو جے کہ سو اساں وٹ کلینک تے جی ما گال کی تو ہر قسم جی بیماری جا پیشنٹس ایندا ہیں, پر جڑے دین میں دسنا ہوں تو کچھ جے کہ زیادہ پیشنٹس جی بیماری جا ایندا ہیں, یعنی او سمجھنا ہوں تو ہن وقت ان جی وبا پھیل جی رہی ہے یا وہ بیماری زیادہ تھی رہی ہے, تو ان کے بارے میں اویئرنیس دین اساں جو कम हूंदो आहे अहिड़े तरीक़े सां हर दफ़े बि असांजे क्लिनिक्स ते खोड़ सारा त पेशंट ॿिया बि आहिनि लेकिन चमड़ी जूं बीमारियुनि जे में बि हिकिड़ी ख़ासि बीमारी हूंदी आहे सोरियासिस। सोरियासिस छा आहे, छो थींदी आहे या कंहिंखे थींदी आहे या जेकॾहिं थी वञे त उनखे जो कहिड़ो इलाजु हूंदो आहे उनजे बारे में नंढी अवेयरनेस ॾींदासीं। जो सोरियासिस अहिड़ी बीमारी हूंदी आहे जो हीअ हिकु नंढी बीमारी नाहे, नाले में हिकिड़ी सोरियासिस जे नाले सां बीमारी आहे लेकिन हीअ बीमारी ॾह ॾह साल वीह वीह साल पेशंट खे जेको आहे सो रहंदी आहे ऐं उहो मरीज़ जेको आहे सो दर बदर जेको आहे सो घुमंदो रहंदो आहे, यानी हर शहर में हर डॉक्टर वटि लेकिन शिफ़ा जेको आहे सो उनखे घटि मिलंदी आहे। जेकॾहिं कुझु वक़्त जे लाइ उहो ठीकु थींदो आहे त दोबारा वरी उहा बीमारी तकलीफ़ उनखे थी वेंदी आहे ऐं उहो पेशंट जेको आहे सो बार बार उन में जेको आहे सो मुबतला रहंदो आहे ऐं तमामु उन में ॿियूं बि खोड़ सारियूं पेशंट्स खे तकलीफ़ूं खे मुंहुं ॾियणो पवंदो आहे। ऐं हीअं जीअं त मां पहिरां ॻाल्हि कई त सोरियासिस हीअ हिकु क्रॉनिक ऑटो इम्यूनी डिज़ीज़ आहे जंहिंखे असां जीअं कॾहिं क्रॉनिक असां चवंदा आहियूं पुराणियूं जेके बीमारियूं हूंदियूं आहिनि ऐं ऑटो इम्यूनी डिज़ीज़ उहा हूंदी आहे जेके अंदरियां ई जेके पंहिंजा सेल्स हूंदा आहिनि जिस्म जा जॾहिं डेथ थियणु लॻंदा आहिनि या उन्हनि में फॉल्ट थियणु लॻंदो आहे त पंहिंजो ई जिस्म जेको आहे सो यानी हुन सां विहणु लॻंदो आहे ऐं पोइ जेको आहे सो इम्यून सिस्टम जे नाकारा हुजण जे करे जेको आहे सो या जेके बि सेल्स हूंदा आहिनि डेथ थियणु लॻंदा आहिनि ऐं पोइ उहा बीमारी वधंदी वेंदी आहे। अहिड़ी तरीक़े सां उन बीमारी में थींदो छा आहे, थींदो इहो ई आहे त जेको आहे सो यानी उहा जेकी बि चमड़ी हूंदी आहे खुर्दनी थी वेंदी आहे जिस्म जे कहिड़े बि हंध ते यानी निंड ते पेट ते अखियुनि जे मथां ब्रियुनि जे मथां हथनि ते पेरनि ते पुठी ते मथे में तव्हां ॾिसंदो त जेको आहे सो ईअं जीअं छिलर मच्छी जा छिलर जेको आहे सो निकिरी ईंदा आहिनि ऐं उहे जेके जेको आहे सो मच्छी जा छिलर हूंदा आहिनि बिल्कुलु उन्हनि वांगुरु जेको आहे सो थी वेंदा आहिनि ऐं पापड़ियूं ठही वेंदियूं आहिनि ॻाढ़ा चुटा निशान ठही वेंदा आहिनि। अहिड़ा खोड़ सारा पेशंट हिन वक़्तु बि असां वटि अंडर ऑब्ज़रवेशन आहिनि ऐं अलाह ताला जी महिरबानी सां ठीकु थी विया आहिनि ऐं वॾी ख़ुशी थींदी आहे जॾहिं अहिड़े क़िस्म जो पेशंट जेको बीहंदा थी अचे ऐं ॾह ॾह वीह वीह सालनि में मुबतला हुजे ऐं उहो जेकॾहिं हुते ठीकु थी वञे ऐं पंहिंजा फीडबैक असांखे FM रेडियो ते ॾिए या असां वटि अची ऐं हिते इंटरव्यू रिकॉर्ड कराए वञे त हीअ हिकिड़ी वॾी ख़ुशनसीबी आहे जेको आहे सो असांजे क्लिनिक जी ऐं असांजे इलाज जी। जर्मन होम्योपैथिक क्लिनिक ते होम्योपैथिक इलाज सां जेकॾहिं पेशंट अहिड़नि वॾनि बीमारियुनि में ठीकु थी वञे थो त नंढियूं बीमारियूं हुनजे लाइ कुझु बि कोन्हे। वरी ॻाल्हि वरी बि असां हिकिड़ी कंदासीं त हिन सभु में रब ताला जी कर्म नवाज़ी आहे, जेकॾहिं उहो किथां बि शिफ़ा ॾिए त जेको आहे सो बिल्कुलु शिफ़ा थी सघे थी। अहिड़े तरीक़े सां ई जीअं मां ॻाल्हि कई त जेको आहे सो असां वटि इहे पेशंट्स ईंदा आहिनि ऐं इहे अहिड़नि बीमारियुनि में जॾहिं ठीकु थी वेंदा आहिनि त पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि त हिकिड़ो व्यूज़ बि अवां ताईं पहुचाईंदासीं जेको उहो पेशंट लाइव जेको आहे सो असांखे फेसबुक ते जेको आहे सो रिकॉर्ड कराए वियो ऐं उहो व्यूज़ इन ई बीमारी जे हवाले सां आहे। अचो तव्हांखे बि जेको आहे सो हिन सां जेको आहे सो बिल्कुलु ॿुधाईंदासीं।
0: दोस्तों तव्हांखे ॿुधाईंदा हलूं प्रोग्राम आहे सिहत जी ॻाल्हि, हिकु दोस्त जा व्यूज़ आहिनि। जी डॉक्टर साहबु

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں خوش آمدید چون تھا پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 جو آواز تمہاں جو سماعت ہندی پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود سندھ جا مشہور و معروف ڈاکٹر 00301-9698-51 اسان جو لائیو کال جو نمبر ہے تمہاں اسان جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا ویوز اواں تے پہنچائن کی کوشش کی تھی پہ پر کئی ایشو سبب نہ پہنچ سکیا اساں کوشش ہے تو اہے ویوز ہیئر اواں تے پہنچائوں تو اساں پروگرام میں بذریعہ لائیو کال بھی شامل تھی سکو تھا اچھو دیکھ دوست ویوز ہیں جو صحت مند تھو ہے تو وہ ویوز اواں تے پہنچائیں
1: ممتاز ذات جو کتے بیٹھا ہو کچے دریا کھان تھا تو اں کے چھا تکلیف ہوئی تو
2: بیماری لگی رہی
1: چمڑی جی بیماری ہوئی جے کی تو اں کے گزرل کتنے ٹائم کھا وٹی ہوئی
2: ہاں ٹائم ہے 10 12 سال تھی
1: جے کی تو مختلف کتنا کسا علاج کرے
2: علاج تے لڑکانوں کرائے دے میرا پرمو کرائے دے
1: جی جی لڑکانوں میرا پر چمڑی دے ڈاکٹر کے تو دکھاریو ہاں اے بھی ڈاکٹر کے بھی دکھاریو لیکن فرق پڑ دے پیو ہانے موٹ تو کنے آیا تقریبا کترو ٹائم
2: 3 مہینہ
1: تھی ہیں تو دکھاریو الحمدللہ ہانے تو اچھا صدا کیو ہاں تو جی یہ بیماری چلی ہوئی ہے صرف داغ رہا ہے ہر صرف داغ رہا ہے ٹھیک ہے سو یعنی تو دوا ماں جکی کرائی ہے ان علاج ماں تو مطمئن ہے ائی تو کے جو ہے سو کافی فرق پے جی چکو ہے تو بین جے کی بدن تا ان دے لا چھا میسج دیندو
2: جیسے یہ جی دے پتی کار میں سوال کرو کام تو بنو
1: بالکل جے کدے کہ مرض میں مانو مبتلا ہے فرق نتھو پے تو اتے روبرو دے کر سکدا سو اسا جی کلینک جرمن ہوے پتی کلینک مہراب پور اواں خبر ہے سامو پٹا پیٹرول پمپ کوٹڑی روڈ تے موجود ہوندی ہے جے میں ہفتے جا 6 ڈیں یعنی جمعہ چھنچر آچر سومر اربا خمیس باقی اگر جو ڈی کلینک آف ہوندی ہے سو ایڈریس بھی اساں بدھائی سی کلینک جی متعارف بھی اواں تو کیا سی ہوں بھی گزرل سمجھے پانچ پریکٹس میں 3 سالہ پریکٹس میں جڑے بھی پیشنٹ اڑے قسم جو یا کیڑی بھی بیماری میں مبتلا ہوندو ہے تا جڑے دوا دینے اللہ تعالی جی مہربانی سا وہ بالکل ٹھیک تھی ویندو ہے اللہ تعالی جی مہربانی سا ادے کے بھی سورائسس بیماری ہوئی جے میں جو ہے سو چمڑی جی بیماری جے میں میڈیسنز دینے سی اللہ تعالی جی مہربانی سا وہ اج بالکل صحت یاب تھی کرے ویوز دینا ہو انٹرویو دے رہے تا ان کے بھی جے اساں کے رسن بھی تھا ان کے یہ ہی میسج دی لازی تا وہاں جے کو ہے سو کنے بھی کیم بھی بیماری میں مبتلا ہو جو تا ہومیوپیتھک ٹریٹمنٹ ضرورت ہے جو ہومیوپیتھک علاج بے ضرر ہے ان جو کو سائیڈ ایفیکٹ ہے جرمن ہومیوپیتھک کلینک کے اب میرا
0: ڈاکٹر صاحب تمام بہترین جس جی آتے ہو پنجا ویوز دینا تا الحمدللہ ہوں ٹھیک تھی ہوئے ہیں خوش تھی ہوئے ہیں انہوں نے وہاں چھا محسوس کرنا ہے سائیں ڈاکٹر صاحب
3: جی سائیں بالکل انتہائی تمام وڑی خوشی تھی ہے تو ایکڑو پیشنٹ جو لا علاج تھی کرے اچے تو وہ اسان جی دواؤں میں اسان جی علاج میں ہومیوپیتھک میں وہ ٹھیک تھی وجے تو ان کا خوشی جڑی کا گال نہ ہوندی ہے
0: بالکل صحیح تھا
3: جو جو ایکڑو کے بیمار کے سکون ملے تو یا وڑی ایکڑی جو سو عبادت والی گال ہے
0: پروگرام ہے صحت جی گال جی میرا پر ایف ایم 94 جو آواز ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود ہے کا بھی بیماری لا علاج نہ ہے کدیں بھی مایوس نہ ہے تھنو 0301-9698-51 اسان جو لائیو کال جو نمبر ہے 0301-9698-51 اسان جو لائیو کال جو نمبر ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود ہیں جے کی صحت بابت مختلف بیماریوں کی جان دے رہیا ہیں تو اسان جے پروگرام میں لائیو کال ذریعہ شامل تھی سکو تھا 0301-9698-51 0301-9698-51 ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو اسان جے اسٹوڈیو میں اچن تھا پنجو قیمتی وقت کڑی کرے ایندا ہیں ڈاکٹر صاحب مختلف بیماری میں جان ڈینا بیا بھی کچھ ویوز ہیں وہ بھی اواں تھی پہنچایوں تھا جو جو بھی صحت مند تھی ہے یقیناً اسان دعاؤں ہیں ان سبھی کے لیے جے بھی مریض حضرات پیشنٹ حضرات ہیں وہ صحت مند تھی تھا ان اساں کے خوشی تھی ہے اسان کے لیے خوشی کی گال ہوں جو اللہ تعالیٰ ان کی صحت بخشی ہے ایف ایم کے تھرو بدھی کر ڈاکٹر صاحب وٹ پہنچن تھا ان کے اللہ شفا دے تو
1: جائے तव्हांखे छा तकलीफ़ हुई? मेहरापुर शहर में ट्रीटमेंट ॾिनी अलाह जी महिरबानी सां। हाणे नंढे खां पुछो त पुट तोखे फॉलेज हुयो, छा तकलीफ़ थिए पई फॉलेज में? चप बि फरके पियो, अखु बि फरके पियो ऐं पासो बि गरो हुयो। हाणे दवा हीअ असांजी खाधी बिना इंजेक्शन जे बिना ट्रिप जे दवा ॾिनीसीं पीअण जी फुड़नि जे हिसाब सां जर्मनी जी। हाणे अव्हांखे केतिरो फ़र्क़ु आहे? घणो फ़ाइदो आहे ऐं तकलीफ़ बि कान्हे का। वॾी महिरबानी, अलाह ताला शिफ़ा ॾियण जी इज़ात आहे। ऐं तव्हां ॾिठो त होम्योपैथिक ते ज़रूरु इलाजु आहे। केर बि जेकॾहिं कंहिं बि तकलीफ़ में आहे ऐं चाहे फॉलेज जो ई छो न हुजे, चाहे नंढो हुजे वॾो हुजे, असांजे होम्योपैथिक ट्रीटमेंट में अलहमदिल्ला शिफ़ा रखियलु आहे।
0: तमामु बहितरीन डॉक्टर साहिबु, हिनखे अधरंगो हुयो?
3: जी साईं, बिल्कुलु नंढो ॿार हुयो, 12-13 साल जी उमिरि हुई।
0: 12-13 साल वारे खे बि अधरंगो थिए थो? माना
3: थिए थो साईं।
0: अच्छा,
3: हू फेशियल पैरालिसिस हुयो, जेको चहिरे ते जेको हुनजो हुयो, अख ते ऐं राइट साइड जा हुनजो असरु हुयो, अख ते ऐं चप ते हुनजो फ़र्क़ु हुयो ऐं पासो हुनजो सुन हुयो, घर हुयो जेको नंढो जेको आहे सो बिल्कुलु फील करे पियो। ऐं उहो जॾहिं पहिरियां हुन ट्रीटमेंट कराई ॿिए हंधि ऐं हुनखे फ़र्क़ु न पियो, ॿिनि महिननि खां पोइ ॿिनि महिननि जे इलाज दौरान असां वटि अलाह जी महिरबानी सां हाणे हू बिल्कुलु 100%
0: सेहतमंद आहे। हुनजो फेस वग़ैरह, हुनजो जेको चहिरो मुंहुं
3: बिल्कुलु ऐं हुनजी
0: फेस पैरालाइज़ माना हुनजी वॉच वग़ैरह फ्री वेंदी आहे, ज़बान ते असरु पवंदो आहे, ज़बान फ्री वेंदी आहे।
3: अलहमदिल्ला हाणे हू बिल्कुलु ठीकु थी वियो।
0: तमामु बहितरीन। हक़ीक़त इहा आहे डॉक्टर साहिबु, पहिरियों दफ़ो ॿुधां पियो त कंहिं 12-13 साल जे कंहिं नंढड़े खे पैरालाइज़ थियो हुजे, माना हुनखे अधरंगो थियो हुजे।
3: अलाह ताला जी महिरबानी सां पेशंट शिफ़ायाब थी वञे थो, असां लाइ इहा ई जेको आहे सो ख़ुशी जी ॻाल्हि आहे।
0: सही था चओ। ऐं त अक्सर करे चवंदा आहिनि त पैरालाइज़ जेको आहे अधरंगो, इहो थींदो आहे हिकु ब्लड प्रेशर जे करे, या एजड माण्हू खे या वॾे खे ज़्यादा थींदो आहे जो हुनखे को अहिड़ो टेंशन हूंदो, उन में BP हाई थी वियो, या हुन जेको आहे सो घणो कुझु अहिड़ो कयो जेको उजागो वग़ैरह तमामु घणो लिमिट खां वधीक जंहिंजे करे BP हाई थींदो, लो थियो, या उन में जेको आहे सो थी वियो। 12-13 साल वारे खे पैरालाइज़ अधरंगो थियणु माना ॾाढी माना मां सम्झां थो रेयर केस अहिड़ा हूंदा।
3: कुझु कुझु केस
0: तजुर्बो आहे हिन में, तव्हां बिलीव करे सघो था त कॾहिं थियो आहे, माना घणनि खे थिए थो?
3: ॿारनि खे काफ़ी घटि थींदा आहिनि, अहिड़ा घटि केसिस, लेकिन थींदा ज़रूरु आहिनि।
0: अच्छा, थींदा ज़रूरु आहिनि। जीअं हीउ अधो हुयो, नंढड़ो हुयो,
3: अहिड़ा कई सारा पेशंट असां वटि पहिरियां बि जेको आहे सो अची चुका
0: आहिनि।
3: ऐं हीउ जेको आहे सो पेशंट हुयो जंहिंखे असां छोजो मां पहिरियां बि पंहिंजे प्रोग्राम में चई चुकियो आहियां त असां जेकी दवाऊं ॾींदा आहियूं त हिकु त असांजी स्टडी हूंदी आहे ऐं उनखां पोइ पंहिंजे तजुर्बे में आयल हूंदियूं आहिनि, त पोइ ई जेको आहे उन पेशंट खे असां ॾींदा आहियूं। वधीक शिफ़ा अल्ला ताला जे
0: हथ में, अल्ला ताला जी ज़ात शिफ़ा ॾींदी आहे। प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेहरापुर FM 94 जो आवाज़। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु 30 साल तजुर्बो रखंदड़ सीनियर डॉक्टर आहिनि असांजे स्टूडियो में मौजूदु। मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जेकी इस्लामाबाद खां वठी करे इस्लामाबाद, कराची, नवाबशाह जा मशहूरु मारूफ़ डॉक्टर आहिनि। डॉक्टर साहिबु, मोरो में पंहिंजो ख़िदमत सर अंजाम ॾिनो, मेहरापुर वासियुनि जे लाइ इहा ख़ुशकिस्मती आहे जो हिकु एॾो वॾो डॉक्टर असांजे मेहरापुर शहर में मौजूदु आहे, जो डॉक्टर साहिबु वटि परे परे खां ॾिसो बलोचिस्तान जा माण्हू बि डॉक्टर साहिबु वटि अचनि था, इन खां अलावा पंजाब जा माण्हू डॉक्टर साहिबु वटि अचनि था। ईअं न आहे जो इहा हिकिड़ी फैसिलिटी आहे, सहूलियत आहे मेहरापुर उन जे पसगिरदाई वारनि जे लाइ, जो डॉक्टर साहिबु हिते असां वटि मौजूदु आहे मेहरापुर शहर में। डॉक्टर साहिबु, मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे, गुर्दे जी पथरी हुजे, मसाने जी पथरी हुजे, पिते जी पथरी हुजे, उनजो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कनि था। संदनि जोड़नि गोॾनि जो सूरु, कुंदरग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, निछो, मथे जो सूरु, अधु मथे जो सूरु आहे, नज़र जी कमज़ोरी आहे, कन वहे थो, कन जो सूरु घटि ॿुधण में अचे थो, शुगर आहे, ब्लड प्रेशर आहे, दिलि जा मर्ज़ आहिनि, फाल जी खंघि, TB, मादे जो सूरु, मादे जी अल्सर, तिरी जो वधण, जिगर, हेपाटाइटस BC, इन खां अलावा जिन ॿारनि जो कदु नथो वधे, औरतुनि में वज़न जिन जो नथो वधे, या जिन औरतुनि या मर्दनि जे जो वज़न वधी वियो आहे, या मर्दनि ऐं औरतुनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछरु, आचर ऐं सूमर ते, यानी हफ़्ते जा 6 ॾींहं मेरापुर शहर में मौजूद ना जर्मन होम्योपैथिक क्लिनिक जिन जर्मनी जो मुल्क है उनकी फ्रेंचाइज है। डॉक्टर साहब वह फ्रेंचाइज इतने खड़ी आयो कराची ए हैदराबाद का बाद में मेरापुर शहर में डॉक्टर साहब के तावन से यह फ्रेंचाइज इतने आई इन तावन के करे डॉक्टर साहब जो मेहरबानी जो हर जुमे छंछर आचार यानी हफ्ते जहाँ जो टे ढीन चेकअप फीस वह बिल्कुल फ्री है। डॉक्टर साहब जी चेकअप फीस है बिल्कुल मुफ्त रखल है। प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमण साहब तमाम घनी मेहरबानी दोस्तों वहाँ के बुधाईंदा हलूँ तो डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं जी सेहत बाबत जान दई रहा तो प्रोग्राम में बजरिया लाइव कॉल शामिल थी सको था कें भी बीमारी बाबत डॉक्टर साहब का पुछी सको था तो डॉक्टर साहब की अवा बेहतर है जी फर्स्ट एड है फर्स्ट एड में हलने नारे वा मू परे परे वा मून उन्होंने बेहतर है बाकी वहाँ डॉक्टर साहब के रूबरू दिखारे वो तो बेहतर है। डॉक्टर साहब जो खास मेहरबानी डॉक्टर साहब अजकल तमाम घनी गर्मी है तमाम मुख्तलिफ प्रोग्राम में जी वो फारवन की जान दे चुका है माना गर्मी का वो बचा है फारवा बो भी कुछ जो मैं सुझा तो खीरे के बारे में तुम जान दी उन फायदा वहाँ बुधाया तो गर्मी में ज़्यादा यो इस्तेमाल करना घुर्जे फायदेमंद है। अड़ी का बी भी समझा तो शे हुई जी गर्मी में फायदे वाली शे हुई तो इन मल गर्मी सफा चोट है असा वट बेइंतहा गर्मी है छो जो ये जून का बाद में जुलाई जो हल पो पो जी शुरू थो है तो मन जुलाई में गर्मी की तमाम घनी शिद्दत है जोर है तो इन बारे में चवंदा कुछ जान दींदा असाज मौजूद बुधंदड़न के
3: जी सही बिल्कुल गर्मी गुजरल टिन चार महीनों का वी जोर शोर से है आईंदा अना ही टे महीना जो सो गर्मी तमाम घनी हलंदी इन एहतियात अवी के खबर है तो पैर भी

0: इरशाद ऑटोस आई होंडा शोरूम मेहरा पर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरा पर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 0320180003
1: मेहरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तयाब आई
1: हाने यचो मेहरान आयरन स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
2: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 0300324372
3: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر